होल तथा केमिकल ट्वाइलेट बाथरूम तथा झ्याल ढोका क्लीनर फिनेल डस्टबिन बाटा बाल्टी माग ट्वाइलेट पेपर पुष्पमाला फूलका बोट बिरूवा तथा अन्य बोट बिरूवा खरीद गर्नुपर्ने जनाइएको छ। तर सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम परिणाम खुद्रा तथा थोक बिक्री मूल्यको उत्पत्तिको प्रमाणपत्र उत्पादनको गुणस्तर र मापदण्ड लगायत स्पेसिफिकेशन संलग्न गरी उक्त विद्युतीय पोर्टलमा सूचीकृत गराउनुपर्ने हुन्छ। तर निर्देशिका बनेको दुई वर्ष भइसक्दा पनि त्यसमा उल्लेख भए अनुसार विद्युतीय पोर्टल नबनेको जनाइएको छ। सरकारी निकायले स्वदेशी वस्तु खपत गर्नुपर्ने नियम कार्यान्वयनमा उदासीनता शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।

2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+ 2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। सरकारले भएका सचिवहरूलाई अतिरिक्त समूहमा जगेडामा थन्क्याएर चार महत्वपूर्ण निकायमा सचिव दरबन्दीका पत्र खाली राखेको छ। गत जेठ 22 गतेको मन्त्री परिषदको बैठकको निर्णयबाट पाँच सचिवहरू भने जिम्मेवारी विहीन रूपमा अतिरिक्त समूहमा राखिएका छन्।
2: जिल्ला अदालत काठमाण्डौले गाली बेजती सम्बन्धी मुद्दामा राजधानी दैनिकका तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद र 1,000 रूपियाँ जरिवाना हुने फैसला गरेको छ। वादीलाई पुगेको क्षतिका लागि सम्पादक मिश्र र राजधानी दैनिक पत्रिकाबाट थप 2,50,000 रूपियाँका दरले क्षतिपूर्ति भराउने ठहर पनि अदालतले गरेको छ।
1: संयुक्त अरब इमिरेट्स र साउदी अरबमा गरेर 144 जना नेपाली बन्दीले आम माफी पाएका छन्। सरकारले युएमा विभिन्न कारणले फरक फरक ठाउँमा कैद सजाय भोगिरहेका 111 नेपाली बन्दीलाई आम माफी दिएको जनाइएको छ।
2: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले 966 वटा स्टार्टअप परियोजनालाई सहुलियत कर्जाका लागि सिफारिश गरेको छ। स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत प्रतिष्ठानले सातै प्रदेशका विभिन्न स्थानमा आयोजना गरेको प्रस्तुतिकरण र विस्तृत मूल्याङ्कनपछि अन्तिम स्टार्टअप परियोजनाको सूची सार्वजनिक गरेको हो।
1: हरेक नागरिकलाई स्वस्थ जीवनशैली अर्थात आरोग्यता प्रदान गर्ने उद्देश्यले शुरू गरिएको नागरिक आरोग्य कार्यक्रम कार्यान्वयन आलटालमा चलेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार यो कार्यक्रम सबै निकाय इमान्दार नहुँदा कार्यक्रम उद्देश्य अलपत्र परेको हो। सरकारले हरेक नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन 2076 सालदेखि यो कार्यक्रम शुरू गरेको थियो।
2: डिजिटल ब्याङ्किङ मार्फत हुने फिशिङ र स्क्याम जस्ता अनलाइन ठगीका घटना बढ़िरहेका बेला ग्लोबल आईएमई ब्याङ्क लिमिटेडले ग्राहकको निक्षेप सुरक्षित राख्न अत्याधुनिक फ्रड रेसिलियन्ट सुरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ। यस प्रणाली मार्फत ग्राहकले मोबाइल ब्याङ्किङको एप लगानी नगरी नै केही सेकेण्डभित्र आफ्नो ब्याङ्क खाता ब्लक गर्न सक्नेछन्।
1: नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको समायोजन गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरिसके प्राधिकरणले बुधबारदेखि नै लागू हुने गरी आन्तरिक तर्फको हवाई भाड़ा समायोजन गरेको हो। आयल निगमको असार 16 गतेको निर्णय अनुसार हवाई इन्धनको साबिकको प्रति लिटर मूल्य 269 रूपियाँबाट 40 रूपियाँले घटेर प्रति लिटर 229 रूपियाँ कायम गरिसके प्राधिकरणले संशोधित हवाई भाड़ा कार्यान्वयनमा ल्याउन एयरलाइन्स अपरेटर्स एसोसिएशन अफ नेपाललाई निर्देशन दिएको छ। समायोजन मूल्य अनुसार सबैभन्दा बढ़ी काठमाडौँ धनगढ़ी उडानको इन्धन शुल्क 1,565 रूपियाँ घटाएर 8,955 रूपियाँ कायम गरिएको छ।
2: नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक मुकेश डंगोलले विमानको संख्या नथप्दासम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न नसकिने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले विमानस्थल विस्तारसँगै वायुसेवाको क्षमता पनि समानान्तर रूपमा नबढ़ाउँदासम्म नियमित उडान सम्भव नहुने बताए।
1: अब शेयर बजार। लगातार सात कारोबार दिन घटेको बजार बुधबार बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार निफ्टी परिसूचक 44.59 अंक अर्थात 1.70% बढ़ेर 2652.93 अंकमा कायम भएको छ।

0: the channel, back as bonus pound.
1: It's the top 10 Nardi Show.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापन तथा दीर्घकालीन युद्ध विराम सुनिश्चित गर्ने विषयमा बुधबार कतारको दोहामा प्रत्यक्ष वार्ता भएको छ। वार्ताबारे प्रत्यक्ष जानकारी भएका एक स्रोत र एक इरानी अधिकारीले अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्ससँग यसको पुष्टि गरेका हुन्।
4: अब खेल खबर। विश्वकप फुटबल 2026 इंग्ल्याण्ड एक ठूलो अपमानजनक हारबाट जोगिएको छ। बुधबार राति भएको खेलमा अमेरिकाको एटलान्टामा अन्तिम 32 खेलमा कप्तान ह्यारी किनले अन्तिम समयमा 2 गोल गरेपछि इंग्ल्याण्डले डीआर कंगोलाई हराउँदै प्रतियोगिताको अन्तिम 16 स्थान सुरक्षित गरेको छ। त्यस्तै अहिले अमेरिका र बोस्निया बीचको खेल शुरू भइसकेको छ। बोस्निया एण्ड हर्जगोभिनाको यात्रा भने निकै उतार चढ़ावले भरिएको छ। सम्म बीको पहिलो खेलमा क्यानाडासँग 2-1 बराबरी खेलेको बोस्निया दोस्रो खेलमा स्विजरल्याण्डसँग 4-1 हारेको थियो भने अमेरिका भने घरेलु दर्शकको ठूलो दबाव र अपेक्षा रहेको छ अमेरिकामाथि। तर नकआउट चरणको खेल एक एक खेलबाट निर्णय हुने भएकाले ड्रागन्स उपनामले चिनिने बोस्नियाली टोली अमेरिकाको योजना बिगार्दै आफ्नो ऐतिहासिक यात्रालाई अझ अघि बढ़ाउने दाउमा छ।
3: अब विचार विश्लेषणको पालो। ऊर्जादेखि एआई अर्थतन्त्रसम्म नेपाल शीर्षकमा दीपक रौनियारको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सरकारले एआई र डेटा पूर्वाधारलाई केवल सूचना प्रविधि विषयका रूपमा होइन ऊर्जा उद्योग वित्त शिक्षा सुरक्षा र डिजिटल शासनसँग जोड़िएको राष्ट्रिय पूर्वाधारका रूपमा हेर्नुपर्छ। स्पष्ट डेटा शासन पारदर्शी नियमन भरपर्दो कनेक्टिभिटी ऊर्जा आपूर्तिको पूर्वानुमेयता लगानी मैत्री वातावरण प्राविधिक जनशक्ति विकास र सार्वजनिक निजी सहकार्य आवश्यक छ। स्वच्छ ऊर्जा प्राकृतिक वातावरण र बढ़दो डिजिटल आवश्यकता यसका महत्वपूर्ण आधार हुन् तर ती आधारलाई अवसरमा बदल्न स्पष्ट सोच जिम्मेवार नीति संस्थागत क्षमता र चरणबद्ध कार्यान्वयन आवश्यक छ।
4: हाउस काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिका दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525025।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचा दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-545-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: साथीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाउ सधैँ रमाऊ। साथीबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: यो त डरै रिसाए त बोलेनन् खै
1: खै यति कर्लान्डन नजाने के हो बाटे
2: यहाँ बियाली छ क्या
3: हे के भनम खै

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
2: सीपीएन चोरी जहाँ पायो ती कंप्यूटर किंदा दुखे तो पाइन चटानी नाम कंप्यूटर बिक्री गर्ने सिकाउने अनि मरम्मत गर्ने नेपालकै नम्बर वन हारो एन्ड साफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएर नि झुसी हौ। यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
3: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो?
4: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
3: के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईँलाई नै सोध्ने?
4: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
5: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16-60-01-36-40 र एनसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
6: साथै तपाईँ लैंगिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
4: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
6: फोन नम्बर फेरि एकपटक 16-60-01-36-40 तथा 98-015-71-236।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हालैछ दमकल। फोन नम्बर 021-545-6066, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-545-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: सेवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
2: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235662, 9842525205।
3: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ त नि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुन सुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसी। हौ यो फोन नम्बर 021-545-787, 9842-35541। भयो गुड, भेरी गुड, भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: फुड प्रोडक्ट का उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याइसकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ, सधैं रमाऊ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ। 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।

0: या पोयम चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: 16 01 3 40 98 015 71 2 36 16 01
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16 60 01 3 60 40 र एनसेल प्रयोगकर्ताले 98 015 71 2 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 16 60 01 3 60 40 तथा 98 015 71 2 36

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ तपाईँको नाम मनाउ तपाईँ एउटा कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कतौँ बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557792 9842959750 9842235662 9842525205
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसी इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी हौ यो फोन नम्बर 021-545-787 9842-35541 भयो गुड भेरी गुड भेरी गुड
3: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा दस मोरन अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नसारोग विशेषज्ञ